0: جب سیاسی لیڈر جو ان کی جماعت کے سربراہ ہیں ان کے بیانات آن ریکارڈ موجود ہیں کہ پاکستان ڈیفالٹ ہونے جا رہا ہے, یہ ایک مہینے کی بات ہے, یہ دو مہینے کی بات ہے, یہ ڈیفالٹ آج ہوا کل ہوا, اور پاکستان میں کوئی انویسٹمنٹ نہ کرے, پاکستان میں اکنامک ایکٹیویٹی ختم ہونے لگی ہے, اور شرطیں لگی ہوئی تھیں, یہ شرطیں لگا رہے تھے ملک کے ڈیفالٹ ہونے پر, مگر اس رب ذوالجلال کو کچھ اور منظور تھا. ایسے وقت میں جب ملک کی معیشت کو کوئی ہاتھ لگانے کو تیار نہیں تھا, مسلم لیگ نون کے وزیر اعظم شہباز شریف صاحب نے ہمت باندھی اور حوصلہ پکڑا, اور مجھے یاد ہے بہت سارے ہمارے کئی افسران وہ چھٹی لے کر چلے گئے تھے کہ پتہ نہیں کیا بنتا ہے. ایسے وقت میں نہ صرف حکومت کو سنبھالا, معیشت کو سنبھالا دیا, ریاست کی بقا کے لیے اپنی سیاست قربان کی میاں شہباز شریف نے. اور یہ سیاست یہی رہ جانی ہے, تاریخ اس قدم کو یاد رکھے گی جب وزیر اعظم شہباز شریف نے یہ نعرہ لگایا کہ میں ریاست کو بچاؤں گا, مجھے سیاست کی پرواہ نہیں ہے. اور یہ وہ وقت تھا جب پیرس کے اندر ایک میٹنگ ہوئی اور آئی ایم ایف کے ساتھ معاملات طے پائے, وہ اگر میٹنگ نہ ہوتی, شہباز شریف صاحب ایفرٹ نہ کرتے اور آئی ایم ایف کے پروگرام میں ہم نہ جاتے, تو آج جو خوشحالی آئی ہے یہ ممکن نہ ہو پاتی. آج اگر آپ اس دور سے کمپیئر کریں, یہ ذکر کرنا بہت ضروری ہے کہ حالات تھے کیا. پاکستان کے اندر ایکسچینج ریٹ اس طرح فلکچویٹ ہوتا تھا جیسے پنکھا چلتا ہے, صبح ڈالر کا ریٹ اور تھا, دوپہر اور تھا, شام اور تھا. ذرا کاروباری طبقے کو پوچھئے جناب والا کہ وہ ایل سی نہیں کھلتی تھی ان کی, ایکسپورٹرز کا مال پورٹ پر پڑا ہوتا تھا, وہ ایکسپورٹ نہیں ہو سکتا تھا. ایکسچینج ریٹ کی فلکچویشن تھی, مہنگائی 38% کے اوپر تھی, انٹرسٹ ریٹ 22% کے اوپر تھا, کاروباری طبقہ پس کے رہ گیا تھا. کاش اس وقت آپ نے مساک معیشت کی بات مانی ہوتی جب شہباز شریف صاحب نے اسی ہاؤس میں کھڑے ہو کے کہا تھا کہ میں اپوزیشن میں ہوں, میری پوری جماعت جیلوں کے اندر ہے, ہم مقدمات بھگت رہے ہیں, مگر میں پھر بھی پاکستان کی خاطر کھڑے ہو کے کہتا ہوں کہ آؤ مساک معیشت کریں, اس ملک کی عوام کو بچائیں. آپ نے اس وقت اس کشتی میں بیٹھنے سے انکار کیا, آپ نے کہا نہیں. میں یہ بھی آپ کو یاد دلانا چاہتا ہوں, ہماری یادداشت بہت چھوٹی ہے, ہم آج کی بات کرتے ہیں کل کی بات نہیں کرتے, مگر میں کچھ چیزیں آپ کو یاد دلانا چاہتا ہوں. یہ وہ حساب ہے کہ سورج پہ لگے دھبا قدرت کے کرشمے ہیں, بدھ ہم کو کہیں کافر اللہ کی مرضی ہے. ان لوگوں نے آئی ایم ایف کو لیٹر لکھے کہ پاکستان کو پروگرام نہ دیا جائے, ان کے وزرائے خزانہ نے اس وقت آئی ایم ایف کو جو لیٹر لکھے, میں وہ بھی یاد دلانا چاہتا ہوں کہ جب آپ نے آئی ایم ایف کو لیٹر لکھے تو آپ چاہتے تھے کہ یہ ملک ڈیفالٹ کرے. میں آج اللہ تعالی کے 99 ناموں کے نیچے یہ کہنا چاہتا ہوں کہ اگر انہوں نے کوئی اچھا کام کیا اکانومی کے لیے ہم اس کی تعریف کریں گے, مگر ہمیں یہ گوارا نہیں ہے کہ ہم اپنی سیاست کی خاطر پاکستان کے خلاف سازش کریں جس طرح انہوں نے اپنے دور میں آئی ایم ایف کو لیٹر لکھ کے کی تھی. اور نہ صرف اس پر بیانیاں بنایا گیا, پوری کیمپین چلائی گئی, آئی ایم ایف کو خطوط جو لکھے گئے تھے وہ ریکارڈ کا حصہ ہیں, تاریخ میں ہمیشہ وہ یاد رکھا جائے گا. ایک طرف وزیر اعظم شہباز شریف پیرس میں میٹنگ کر کے معاملات کو جوڑ رہے تھے, اور یہاں سے خط لکھے جا رہے تھے کہ پاکستان کو بیل آؤٹ نہ ملے. جناب والا یہ جو معاشی استحکام حاصل ہوا ہے, بہت سارے لوگوں نے اس پر ایفرٹ کی ہے, اور میں سمجھتا ہوں کہ اداروں کا اس میں بہت ایفرٹ ہے, ان کی بہت کاوش ہے, اور یہ جس طرح وزیر اعظم کہتے ہوتے ہیں یہ ایک वर्क है जिसके अंदर फील्ड मार्शल सैयद आसिम मुनीर उनकी टीम का भी भरपूर हिस्सा है कि जिस तरीके से एक स्टेबिलिटी मुल्क के अंदर आई है। जनाबे वाला, अगर मैं मैक्रो इकोनॉमिक स्टेबिलिटी की बात करूं तो ये फिगर झुटलाए नहीं जा सकते। जीडीपी ग्रोथ जब ये छोड़ के गए तो -0.2% के ऊपर थी, आज 3.7% के ऊपर है जनाबे वाला। अगर आप पर कैपिटा इनकम की बात करें तो पिछले साल से अब कंपेयर कर लें तो वो $1,751 थी, अब वो $1,901। यहां से ये जीडीपी ज्यादा बता रहे हैं। मैं इनकी तवज्जो उस तरफ भी मबजूल कराना चाहता हूं, इकोनॉमी की मुझे पूरी समझ है। आपने जो कोविड में बेसलाइन नीचे की थी उसका भी जिक्र कर लें, जिसकी वजह से आपकी इकोनॉमिक ग्रोथ बढ़ी थी, तो ये बेसलाइन को हमने नहीं छेड़ा, बेसलाइन आपने लोअर करके अपनी ग्रोथ ज्यादा दिखाई थी, हमने ये काम नहीं किया है जनाबे वाला। इसके अलावा इन्फ्लेशन का अगर जिक्र करें, महंगाई की शरह अगर ये संभाला इकोनॉमी को ना दिया होता और दिन रात एफर्ट ना की होती मियां शहबाज शरीफ साहब ने उनकी टीम ने, तो क्या ये सिंगल डिजिट के अंदर आ सकती थी? क्या महंगाई जो 38% के ऊपर थी अगर वही रहती तो आज मुल्क में क्या हालात होते? इंटरेस्ट रेट अगर रहता 22% के ऊपर ही और 11% के ऊपर ना आता तो मुल्क के अंदर क्या हालात होते? और जनाबे वाला, जो फॉरेन एक्सचेंज रिजर्व्स हैं, आज अगर आप फॉरेन एक्सचेंज रिजर्व्स को देखें तो हमारे पास 2.5 महीने का इंपोर्ट कवर मौजूद है, और रेमिटेंसेस जो हैं उन्होंने तमाम पिछले रिकॉर्ड तोड़े हैं। जो फॉरेन एक्सचेंज रिजर्व्स हैं आज $17.2 बिलियन पे खड़े हैं, जब ये छोड़ के गए थे तो ये $9 बिलियन के ऊपर खड़े थे जनाबे वाला। रेमिटेंसेस आज $33.9 अरब के ऊपर हैं, ईयर ऑन ईयर 9% का इंक्रीज है, जो कि हाईएस्ट एवर इंक्रीज जो रिकॉर्ड हुआ है। आज आप अपनी आईटी एक्सपोर्ट्स को देख लें, $3.8 बिलियन की आईटी एक्सपोर्ट्स है, जिसमें फ्रीलांसर्स का $995 मिलियन की कंट्रीब्यूशन है। आप लार्ज स्केल मैन्युफैक्चरिंग को देख लें, आपका फिजिकल डेफिसिट जो हाईएस्ट था 2022 में 8% के ऊपर, इट इज नाउ 0.7% ऑफ जीडीपी। जनाबे वाला, ये जो ओवरऑल मैक्रो इकोनॉमिक स्टेबिलिटी आई है ये ओवरनाइट नहीं आई। जब डिफॉल्ट के दहाने पे थे तब तो यहां से खुशियां मनाई जा रही थी, उम्मीद की जा रही थी, इनका लीडर और इनके तमाम लोग ये उम्मीद कर रहे थे कि आज डिफॉल्ट हुआ कल हुआ। अब जब मैक्रो इकोनॉमिक स्टेबिलिटी आई है, कम से कम इस चीज को तस्लीम तो करें कि इकॉनमी स्टेबल है, दुनिया इस बात की मोतरफ है। आज अगर हमारा फेडरल बोर्ड ऑफ रेवेन्यू पे मैं जरूर बात करना चाहूंगा, शहबाज शरीफ साहब ने पहली चीज जो अपने होम ग्रोन एजेंडे पर लेकर आए वो फेडरल बोर्ड ऑफ रेवेन्यू के रिफॉर्म्स थे, स्ट्रक्चरल रिफॉर्म्स थे। एफपीआर के रिफॉर्म्स में मैं आज इस हाउस में चैलेंज करता हूं, आप आज किसी कस्टम्स के अफसर की सिफारिश करें, किसी इनकम टैक्स के अफसर की सिफारिश करें, क्योंकि वहां पर एक सिफारिश कल्चर था। आज आप सिफारिश करेंगे शाम तक वो बंदा सस्पेंड हो जाएगा, क्योंकि रेटिंग की गई है, रिपोर्ट्स मरतब की गई हैं, ट्रांसपेरेंट पोस्टिंग ट्रांसफर का सिस्टम इन प्लेस किया गया है कि सिफारशी अफसर वहां पर नहीं लगेंगे। इसके अलावा अरबों रुपए लिटिगेशन के अंदर थे, होता क्या था, अरबों रुपए का टैक्स है, वकील एफबीआर का मिला हुआ है जिसने टैक्स देना उसके साथ, और मिली भगत से स्टे ऑर्डर लिए जा रहे हैं, तारीख पे तारीख ली जा रही है। शहबाज शरीफ साहब ने ट्राइब्यूनल बनाए मेरिट के ऊपर, ट्राइब्यूनल्स के चेयरमैन मैं खुद वकील हूं, मैं इस बात को समझता हूं, कलूजन होती है, हमारे यहां भी ब्लैक शीप हैं, हमारा पेशा उसमें भी लोग मौजूद है, अच्छे बुरे लोग हर जगह होते हैं, इसमें माइंड करने वाली बात नहीं। अब हमारे बहुत सीनियर है पेशे के लिहाज से, मैं इसलिए रिक्वेस्ट करूंगा कि यह कोई ऐसी बात नहीं है। एफबीआर के वकील मिले होते थे, बिल्कुल मिले होते थे एफबीआर के वकील, आप मैं आपको चैलेंज करता हूं, आप आ जाएं मेरे से फैक्ट पे बात कर लें।
1: नो क्रॉस टॉक, आप चेयर को एड्रेस करें।
0: एफबीआर के वकील मिले होते थे जिन्होंने टैक्स देना उनके साथ, अरबों रुपए की कलूजन थी। अब ट्राइब्यूनल बनाए गए हैं, उनके चेयरमैन मेरिट पे अपॉइंट हुए हैं, وکیلوں کو میرٹ پہ لیا گیا ہے اور اربوں روپیہ ریکور کیا گیا, اور اس کے ساتھ ساتھ چند انڈسٹریز جن کا ونڈ فال ٹیکس تھا, جس میں شوگر ہے, ٹوبیکو ہے, سیمنٹ ہے, بیوریجز ہیں, ان انڈسٹریز کو کوئی پوچھتا ہی نہیں تھا کہ جتنا مرضی منافع کماؤ.
1: مشتاق صاحب,
0: صرف شوگر انڈسٹری سے 60 ارب روپیہ ریکور کیا گیا ہے ٹیکس کی مد میں. یہ جو گنجائش پیدا کی گئی ہے تنخواہ دار طبقے کے لیے, محروم طبقات کے لیے, یہ جو شہباز شریف صاحب کی اسپیشل ایفرٹ تھی جس کے ذریعے ان انڈسٹریز میں ٹیکنالوجی بیس مانیٹرنگ سسٹم لگائے گئے, مانیٹرنگ کو افیکٹو کیا گیا, ایماندار لوگ لگائے گئے, 60 ارب روپیہ صرف شوگر انڈسٹری سے ریکور ہوا ہے. اس کے علاوہ پچھلے سال جو شہباز شریف صاحب کی ڈائریکٹ سپرویژن میں پوری فائنانس کی ٹیم, ایف بی آر کی ٹیم نے محنت کی, اورنگزیب صاحب ان کی پوری ٹیم اس میں بہت ایکٹیو رہی, چیئرمین ایف بی آر بڑے ایکٹیو رہے, انفورسمنٹ میجرز کی مد میں 800 ارب روپیہ کلیکٹ کیا گیا ہے جس سے یہ گنجائش پیدا ہوئی ہے. کیا اس سے پہلے یہ ان کے پاس بھی حکومت تھی؟ یہ تب لگے ہوئے تھے سیاسی بیانیاں بنانے. میں ان کو یاد دلانا چاہتا ہوں کہ یہ کام آپ بھی کر سکتے تھے. یہ جو 800 ارب روپیہ اکٹھا ہوا ہے یہ ول ٹو ڈو سے ہوا ہے, یہ ڈٹرمنیشن سے ہوا ہے, یہ شہباز شریف صاحب کی ایک ایفرٹ ہے اس ملک کے لیے جس کے تحت یہ انفورسمنٹ ہوئی. اور اس کے ساتھ ساتھ آپ آج پورٹ پہ چلے جائیں, پہلے پورٹ کے اوپر کسٹم کلیئرنس میں کئی کئی دن لگتے تھے, کئی کئی ہفتے, کئی کئی مہینے لگتے تھے, وہاں بھی کرپشن واز ریمپنٹ. اب فیس لیس اپریزل سسٹم وہاں پہ انسٹال کیا گیا, اور ایف پی آر یہ سسٹم پورے ملک کے اندر لے کے جا رہا ہے جہاں پہ ٹیکس دینے والے کا ٹیکس کلیکٹ کرنے والے سے آمنا سامنا نہیں ہوگا. وہ آئی ٹی بیس سسٹم کے تحت فیس لیس سسٹم ہوگا, ماسکنگ ہوگی تاکہ کسی قسم کی وہاں پہ لیکیج نہ ہو سکے. یہ جو ایف پی آر کے ریفارمز کیے گئے جس کے تحت اتنا بڑا ریلیف قوم کو دیا گیا ہے, اس کا امپیکٹ ایک ایک شہری تک جائے گا, اس کا امپیکٹ ان لوگوں تک جائے گا جو ٹیکس ادا کرتے تھے مگر ٹیکس نہ ادا کرنے والے کا بھی بوجھ اٹھاتے تھے. آج اس ملک میں ایک منصفانہ سسٹم لگا دیا گیا ہے کہ ٹیکس نہ دینے والے کا بوجھ ٹیکس دینے والا اب نہیں اٹھائے گا. اور میں یہ سب سے بڑی تکلیف دہ بات تھی کہ جو ٹیکس نہیں دیتا ٹیکس دینے والا اس کا بوجھ اٹھاتا ہے. اور میں یہاں پہ بلال کیانی صاحب کو پرائم منسٹر صاحب نے ٹاسک کیا ریٹیلرز کے حوالے سے, 36 لاکھ ریٹیلر ٹیکس نیٹ سے باہر تھا اس ملک کا, اور ان کے ساتھ ان کی اپنی ڈیمانڈ کے اوپر ان کی اپنی یہ ریکویسٹ تھی کہ ہمیں کسی نہ کسی صورت میں ٹیکس نیٹ کے اندر لے کے آئیں اور اس کا کوئی شفاف سسٹم بن جائے. مجھے آپ کو یہ بتاتے ہوئے خوشی ہو رہی ہے کہ جہاں پہ ایف بی آر کے ریفارمز کیے ہیں, اچھے افسر لگائے ہیں, ٹرانسپیرنسی آئی ہے, ڈیجیٹلائزیشن ہوئی ہے, اور شہباز شریف صاحب نے شروع میں ہی فری آف کاسٹ ملنڈا گیٹس فاؤنڈیشن نے ایف بی آر کی ڈیجیٹلائزیشن کو فنڈ کیا. یہ کاوش ہوتی ہے کہ آپ جہاں جاتے ہیں ان سے بات کرتے ہیں کہ پاکستان کی بہتری کے لیے آؤ, پاکستان میں سسٹمز لگاؤ. اینڈ سیم گوز فار ابھی چائنا گئے, علی بابا کے ساتھ موقع پہ ڈیل کی, وہ پوری دنیا نے دیکھی کہ علی بابا کا چیئرمین یہ کہنے پہ مجبور ہو گیا کہ ہم نے آج شہباز سپیڈ دیکھی ہے کہ موقع پہ اگریمنٹ سائن ہوا ہے اور ہم پاکستان میں انویسٹمنٹ کریں گے. تو یہ جو میں ریٹیلرز کی بات کر رہا تھا کہ 36 لاکھ ریٹیلر وہ اسکیم کے تحت ٹیکس نیٹ کے اندر آیا جو پہلے ٹیکس نیٹ سے باہر تھا, اور ان کے لیے بھی ایک منصفانہ سسٹم بنایا گیا ہے فکس ٹیکس کا کہ وہ ٹیکس کی ایک رقم ادا کریں گے, ان کو ایک سرٹیفکیٹ ملے گا جو اپنی دکان کے باہر لگائیں گے. اور دیکھیے یہ بجٹ جس میں تنخواہ دار کو ریلیف ملا, جس میں غریب آدمی کے لیے کوئی ٹیکس نہیں ہے, جو میں نے جیسے کہا کہ 50,000 سے نیچے جو تنخواہ لے رہا ہے کوئی ٹیکس نہیں ہے, 50,000 سے لاکھ روپے والا جو لے رہا ہے 1% ٹیکس ہے, اس کے اوپر تمام سلیبس کو ریلیف دیا گیا ہے. مڈل کلاس کا بہت بڑا گلا تھا کہ جی ہم 5 مرلے کا گھر, 10 مرلے کا گھر بیچتے ہیں یا 5 مرلے 10 مرلے کا پلاٹ لیتے ہیں تو ہمیں ٹیکس دینا پڑتا ہے. ہاؤسنگ اور ڈیولپمنٹ سیکٹر کو اس بجٹ کے اندر وزیر اعظم نے خصوصی ریلیف دیا ہے کہ اب جو مڈل کلاس اپنی چھوٹی لینڈ ہولڈنگ کی سیل پرچیز کرتی تھی ان کا ٹیکس بھی جو ہے وہ ریڈیوس کیا گیا ہے تاکہ ہاؤسنگ سیکٹر کو مزید تقویت ملے. اور جناب والا ये जो हाउसिंग और डेवलपमेंट सेक्टर को वजीर आजम की खसूसी काविश के तहत जो रिलीफ दिया गया है, ये सिर्फ हाउसिंग सेक्टर को नहीं मिलेगा। हाउसिंग सेक्टर को 12 इंडस्ट्रीज हैं जो फीड करती हैं। इसमें सीमेंट जाता है, इसमें सरिया जाता है, इसमें फिटिंग्स जाती हैं, इसमें मुख्तलिफ इंडस्ट्रीज का हिस्सा होता है। और जो अपना घर स्कीम इंट्रोड्यूस की गई है जिसमें महरूम तबकात को लोन मिलेगा 1 करोड़ तक, जिसके लिए 90 अरब रुपया डिस्पर्स कर दिया गया है, 11 अरब रुपया ऑलरेडी लग चुका है, इस साल भी उसकी प्रोविजन रखी गई है, तो आप देखेंगे कि हाउसिंग और डेवलपमेंट सेक्टर में जो एक सर्ज आएगा उससे पूरे मुल्क के अंदर रोजगार के मौके भी पैदा होंगे, लोगों को सस्ता घर भी मिलेगा। और हमने 50 लाख घर और 1 करोड़ नौकरियां तो याद कभी नहीं दिलानी, क्योंकि वो एक माजी का किस्सा है। मैं ये जरूर कह सकता हूं कि अपना घर के तहत जिन लोगों को घर मिल रहे हैं, कोई नायब कासिद है, कोई ड्राइवर है, कोई मजदूर है, कोई किसान है, कोई किसी फैक्ट्री में काम करता है, कोई किसी के घर में काम करता है, जिनको ये घर मिल रहे हैं, ये बहुत बड़ा बूस्ट है महरूम तबकात के लिए, मिडिल क्लास के लिए। और इसके अलावा मैं समझता हूं कि ये हाउसिंग और डेवलपमेंट सेक्टर से इकोनॉमी का पहिया तेजी से चलेगा। और मैं आगे बढ़ते हुए अब एक्सपोर्टर्स के ऊपर आऊंगा कि इस मुल्क में एक्सपोर्ट को बढ़ाने के लिए जब एक्सपोर्ट लेड ग्रोथ होती है तो वो सिर्फ एक्सपोर्टर को फायदा नहीं होता। अगर एक्सपोर्ट बढ़ेगी, फैक्ट्रियां और लगेंगी, एक्सपेंशन होगी, डाइवर्सिफिकेशन होगी, लोग नौकरियां देंगे, रोजगार के मौके पैदा होंगे। मुल्क के अंदर मईशत का डिमांड थी कि एडवांस टैक्स खत्म किया जाए, वो खत्म किया गया, मिनिमम टैक्स को मजीद कम किया गया, और सुपर टैक्स पहले तजवीज आई थी कि सुपर टैक्स जो है वो जो 50 करोड़ तक की एक्सपोर्ट करते हैं उनके लिए खत्म किया जाए, मगर वजीर आजम ने खसूसी हिदायत जारी करते हुए तमाम एक्सपोर्टर्स के लिए इस मुल्क में सुपर टैक्स को खत्म करके दिखाया। और ये फैसले इन आइसोलेशन नहीं थे, ये जो फैसले किए गए हैं पूरे हफ्ते लगे इन लोगों से कंसल्टेशन करते हुए। इसमें इंडस्ट्रीज के साथ अलग कंसल्टेशन हुई, चेंबर्स के साथ अलग कंसल्टेशन हुई, आईटी सेक्टर से अलग हुई, तमाम सेक्टर्स को, ये वजीर खजाना बैठे हैं, बिलाल कियानी साहब बैठे हैं, तमाम सेक्टर्स को इसमें केटर फॉर किया गया। एग्रीकल्चर सेक्टर के लोगों को बुलाया गया, उनसे तजावीज ली गई, अभी यहां पे एग्रीकल्चर सेक्टर के हवाले से बात होगी और बताया जाएगा कि कितना रिलीफ दिया गया है, ना सिर्फ विद रिगार्ड टू जो यूथ को लोन्स दिए जा रहे हैं एग्रीकल्चर के लिए, बल्कि जो एग्रीकल्चरल इक्विपमेंट बाहर से इंपोर्ट होगा उस पर कस्टम ड्यूटी को कम किया गया है। ये शिपिंग के बैठे हैं मिनिस्टर हमारे जुनेद अनवार साहब, शिपिंग सर्विसेज के ऊपर सेल्स टैक्स को 18% से 0% कर दिया गया है। अगर मैं ये कहूं कि ये बजट हर तबके का बजट है, किसान का, मजदूर का, दुकानदार का, रिटेलर का, हर तनख्वाहदार का, हर तबके का, तो ये गलत नहीं होगा। और खवातीन के हवाले से ये बहुत बड़ी डिमांड थी इस मुल्क में कि पिंक टैक्स को खत्म किया जाए, आज उनकी हाइजीन प्रोडक्ट्स के ऊपर टैक्स को 0% कर दिया गया 18% से। और ये देखिए पॉपुलेशन हमारा एक बहुत बड़ा मसला है, और पॉपुलेशन के हवाले से बहुत बात होती है, और इस पर मैं समझता हूं कि बड़ी जरूरत है इस मसले को एड्रेस करने की। उसको भी केटर फॉर किया गया है कि कॉन्ट्रासेप्टिव्स के ऊपर भी जो टैक्स 18% उसको भी 0% कर दिया गया है। तो ये बजट एक रिलीफ का बजट है, ये बजट एक ऐसे दौर का बजट है कि हम खुशहाली वाले दौर में दाखिल हो रहे हैं, और ये पूरी काबीना इस बात को जानती है, ख्वाजा आसिफ साहब बैठे हैं, कि वजीर आजम एक एक लम्हा पिछले पूरे साल इस कोशिश में रहे कि मैं गुंजाइश पैदा करूं, मैं रिलीफ लेके आऊं। और बहुत सी ऐसी बातें हैं कि उन्होंने किस तरीके से कि हम IMF प्रोग्राम के अंदर भी हैं, हमारे बाकी भी ऑब्लिगेशंस हैं, उसके साथ साथ इस सारी चीज को एफिशिएंटली और एक कॉम्पिटेंट तरीके से मैनेज करके जाती एक एफर्ट किया, दिन रात एक किए, खून पसीने बहा के आज इस मकाम पे हम पहुंचे हैं कि जो 2 साल से वजीर आजम कह रहे थे कि जैसे ही गुंजाइश पैदा होगी ہم آپ کو ریلیف دیں گے. آج وہ وقت آ چکا ہے کہ پاکستان کے عوام کو ایک ریلیف میں اپنی بجٹ دیا گیا ہے اور ہر طبقے کو اس کے اندر گنجائش پیدا کر کے ان کی ڈیمانڈ کو پورا کیا گیا ہے. یہ آغاز ہے ایک ایسی گروتھ کا جس سے ہم انشاءاللہ تعالی ایک ایسی اکانومی بنیں گے کہ پوری

0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101।
2: This is FM 101.
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101.
2: This is FM 101.
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101.
2: This is FM 101.
0: शुक्रिया आपने FM 101 ट्यून किया।
1: सुनते रहिए FM 101.
2: This is FM 101.
1: सुनते रहिए FM 101.
2: This is FM 101.
3: शुक्रिया आपने FM 101 ट्यून किया। शुक्रिया आपने FM 101 ट्यून किया।
4: आइए सामीन अब समात फरमाएं प्रोग्राम राह खुदा। मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोज़ाना 3:05 पर नशर किया जाता है।
5: आज हम बयान करेंगे पारा है 16 और सूरत है ताहा और आयत मुबारका है 9-17। आउज़ बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम। हल अताका हदीस मूसा, और कुछ तुम्हें मालूम है? मूसा की खबर आई जब उसने एक आग देखी तो अपनी बीवी से कहा, ठहरो मुझे एक आग नज़र पड़ी है, शायद मैं तुम्हारे लिए इसमें से कोई चिंगारी लाऊं या आग पर रास्ता पाऊं। फिर जब आग के पास आया निदा फरमाई गई कि ऐ मूसा बेशक मैं तेरा रब हूँ, तो तू अपने जूते उतार डाल, बेशक तू पाक जंगल तोवा में है और मैंने तुझे पसंद किया, अब कान लगा कर सुन जो तुझे वही होती है। हाँ इन्ना नी अनल्लाहु ला इलाहा इल्ला अना फाबुदनी, बेशक मैं ही अल्लाह हूँ कि मेरे सिवा कोई माबूद नहीं, तो मेरी बंदगी कर, वाकमिस्सलाता लिज़िक्री और मेरी याद के लिए नमाज कायम रख। इन्ना सातात या तुम, बेशक क़यामत आने वाली है, करीब है, करीब था कि अकादु उख़फ़ीहा लितुज़्ज़कुल नफ़्सिम बिमा तसा, करीब था कि मैं इसे सबसे छुपाऊँ कि हर जान अपनी कोशिश का बदला पाए। फ़ला यसुद्दन न कान्हा मन ला युमिन बिहा, तो हरगिज़ तुझे इसके मानने से वो बाज ना रखे जो इस पर ईमान नहीं लाता और अपनी ख्वाहिश के पीछे चला, फिर तू हलाक हो जाए। वमा तिलका बेयमीन का या मूसा, और ये तेरे दाहने हाथ में क्या है ऐ मूसा। सदक अल्लाह अज़ीम। यहाँ तक तो हमने कुरान मजीद का ये तर्जमा पेश किया, अब हम इसकी शान नज़ूल और लफ्ज़ी तर्जमा पेश खिदमत है। हाँ वह हल अता का हदीसो मूसा, यानी खबर है मूसा की, क्या खबर आई मूसा अलैहिस्सलाम की। हज़रत मूसा अलैहिस्सलाम के अहवाल का बयान फरमाया गया ताकि मालूम हो कि अम्बिया अलैहिस्सलाम जो दर्जा अला पाते हैं वो अदाए फ़रायज नबूवत और रसालत में किस कदर मुशक्क़तें बर्दाश्त करते और कैसे कैसे शदायद पर सब्र फरमाते हैं। यहाँ तक कि हज़रत मूसा अलैहिस्सलाम के इस सफ़र का वाक़या बयान फरमाया जाता है जिस पर आप मदीन से मिस्र की तरफ हज़रत शुएब अलैहिस्सलाम से इजाज़त लेकर, यानी अपने ससुर से इजाज़त लेकर अपनी वालदा माजदा से मिलने के लिए रवाना हुए थे। आपके अहले बैत हमराह थे और आपने बादशाह ने शाम के अंदेशा से یعنی فرعون کے اندیشہ سے ان سب کے سڑک چھوڑ کر جنگل میں قطع مسافت اختیار فرمائی. بی بی صاحبہ حاملہ تھیں آپ کی. چلتے چلتے تور کے غربی جانب پہنچے. یہاں رات کے وقت بی بی صاحبہ کو درد ذہن شروع ہوا. یہ رات اندھیری تھی, برف پڑ رہی تھی, سردی شدت کی تھی. آپ کو دور سے آگ معلوم ہوئی. ہاں ونختر تو کا فستا میں لما یوں ہا, ہاں کہ ہم نے تجھے پسند کیا, اب کان لگا کر سن جو تجھے وحی ہوتی ہے. تیری قوم میں سے نبوت رسالت اور شرف کلام کے ساتھ میں شرف فرمایا. یہ ندا حضرت موسیٰ علیہ السلام نے اپنے ہر جزو بدن سے سنی اور قوت سامع ایسی عام ہوئی کہ تمام جسم اقدس کا کان بن گیا. سبحان اللہ. وآخر دعوانا ان الحمدللہ رب العالمین والصلاۃ والسلام علی خاتم النبیین. صدق اللہ.
4: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ, مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے. اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 to 12 بامقام آستان عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحبزادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں, جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے. خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں, وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی.
3: شکریہ آپ نے ایف ایم 101 ٹیون کیا.
2: دس از ایف ایم 101.
6: دیئرز میوزک اینڈ دین دیئرز میجک. ون ابو ایف ایم 101.
7: Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.